0: 24/7 only on FM 92.6 UCP ki duniya.
1: Welcome back, dear listeners. You are tuned into FM 92.6 UCP ki duniya, jahan hamara show is waqt chal raha hai UCP Faculty Hour. Aur hamara topic aaj ka hai Beyond the Classrooms, ELT and Research. ब्रेक पे जाने से पहले हमारी बात डॉक्टर हबीब काजी से हो रही थी, जिसमें वो हमें बता रहे थे कि उन्होंने इंग्लिश लैंग्वेज टीचिंग के हवाले से कुछ न्यू कंटेंट इंट्रोड्यूस करवाया जो कि इंटरनेशनल स्टैंडर्ड्स पर था. देन ही हैज बीन गिविंग ट्रेनिंग्स टू द टीचर्स और फिर उनकी इम्प्लीमेंटेशन भी हुई. तो मजीद उनसे पूछते हैं कि डॉक्टर साहब आप बताइए, इसके अलावा आपने इसमें क्या क्या कॉन्ट्रीब्यूट किया और क्या हुआ फिर?
2: इसके अलावा जैसे अगर हम टीचर्स ट्रेनिंग पे जाएं, तो अब हमने कोई 25 सेशंस के ट्रेनिंग की. दैट वाज या वेरी एक्सटेंसिव ट्रेनिंग एंड दैट वाज माय फर्स्ट ईयर एट यूसीपी एज डायरेक्टर इंग्लिश लैंग्वेज सेंटर. तो बल्कि मैं तो ये एंड यू वर पार्ट ऑफ दोज ट्रेनिंग.
1: यस एग्जैक्टली.
2: तो मैं आपसे ये पूछता हूँ कि लाइक क्या डिफरेंस था द वे यू यूज टू टीच इंग्लिश एंड द वे you've been teaching after receiving those trainings?
1: Sir, मैंने ये नोट किया है कि हम पहले बहुत ज़्यादा मेहनत करते थे एज अ टीचर. क्लासरूम में एंटर होने से लेकर क्लास के एंड होने तक ये एक पूरा प्रोसेस होता था, और मतलब इट वॉज रियली अ वेरी हार्ड टास्क फॉर अस. लेकिन इस ट्रेनिंग के बाद मैंने ये नोटिस किया कि टीचर बहुत रिलैक्स हो गए, और रिलैक्स भी इस सेंस में हो गए कि स्टूडेंट्स की लर्निंग ज़्यादा इन्हांस होगी, टीचर से बर्डन कम हो गया, टीचर के इंस्ट्रक्शंस कम हो गए, स्टूडेंट्स की वर्किंग ज़्यादा हो गई. अब मुझे ऐसा लगता है कि व्हेन वी आर टीचिंग समथिंग इन द क्लास थ्रू दिस कॉन्टेंट, तो स्टूडेंट जब क्लास से उठता है तो वो कुछ सीख के उठता है. वो मतलब मैं नहीं समझती कि वो ऐसे जा सकता है क्लास से बाहर. पहले हमारे स्टूडेंट एक क्लियर प्रेजेंटेशन के थ्रू अपना कॉन्सेप्ट समझ लेते हैं, फिर उसके बाद एक थोड़ी सी गाइडेड प्रैक्टिस हो जाती है, और फाइनली इंडिपेंडेंटली वो जो उन्होंने पढ़ा होता है इस पूरे प्रोसेस के अंदर, वो उसको स्टडी करके अप्लाई भी कर देते हैं अपनी प्रोडक्शन स्टेज में जाके. कुछ रिटन प्रोड्यूस करना हो या कुछ स्पीकिंग करनी हो, तो दैट्स फॉर मोर बेटर फॉर देम. आई होप एमन आप मुझे इस पर कुछ ज़्यादा बेहतर बता सकेंगी, क्योंकि यू हैव बीन पार्ट ऑफ दीज क्लासेस.
3: यस, जैसे आई रिमेम्बर इन द क्लासेस आई बिलीव कि जो हम जैसे हम लोगों ने बात की 12 साल से हम पढ़ते आए थे दैट कन्वेंशनल स्टाइल एंड ऑल, तो उसके अंदर ये था कि इट वाज समथिंग कि हम रिपीट मोड पे बार बार पढ़े जा रहे थे. एंड इफ़ यू नो एंड हम सब ये चीज़ ऑब्जर्व करते हैं कि हमारी जनरेशन का जो वो फोकस स्पैन है बहुत कम हो गया हुआ है. वी नीड समथिंग न्यू एवरी टाइम, राइट? सो And now in the classes, I believe कि हमारा एक lecture होता है, so it's something different. The next one is something different, a new and new activity. I remember कि हम पिछली class में सो भी जाया करते थे, इस तरह की situation भी हो जाती थी.
2: और हाँ एमन, इस पे मैं एक और चीज की तरफ आपकी तवज्जो दिलाऊंगा. आप ये देखिए कि जो कंटेंट आपको दिया जा रहा है, जिसके ऊपर आप प्रैक्टिस कर रहे हैं, यू नो यू आर डेवलपिंग डिफरेंट लैंग्वेज स्किल्स, वो कंटेंट क्या है?
3: इट्स अबाउट, इट्स वेरी ग्लोबल कंटेंट आई बिलीव. इट्स अबाउट स्पोर्ट्स, इट्स अबाउट द इवेंट्स दैट आर अकरिंग इन द वर्ल्ड एंड ऑल. सो आई थिंक सो दैट इट्स क्वाइट इंटरैक्टिव एंड इट गिव्स अस गुड अमाउंट ऑफ नॉलेज जो हमारे पास नहीं भी होता, एंड इफ इवन वी नो समथिंग इट्स गेटिंग इम्प्रूव्ड.
2: हाँ, और इससे हम जो है ना अपनी जैसे एक टेक्निकल टर्मिनोलॉजी में इसे हम कहते हैं ऑथेंटिक कंटेंट. ऑथेंटिक मींस कि आपका जो डे टू डे लाइफ जो है उससे उठाया हुआ एक कंटेंट है. स्पोर्ट्स हैं, फेस्टिवल्स हैं, और फिर जो है ना जो विजुअल्स आपके पास आते हैं, यानी वो आपको एक एक तरह का स्टिमुलस है कि उससे लैंग्वेज जनरेट होती है.
3: ऐसे ही है.
2: और फिर आप जो लैंग्वेज को यानी वेरियस एक्टिविटीज में लेके वो जो वोकैबुलरी का जो कंटेंट है उसको जैसे आप रिसाइकल करते हैं, इंटरनलाइज करते हैं, और एंड पे फिर आप उसमें कुछ प्रोड्यूस भी करने की कोशिश करते हैं, तो लॉट ऑफ इंडिपेंडेंट.
3: इसमें मैं ऐड करूंगी, आपने जो वोकैबुलरी की बात की, आई रिमेम्बर कि इवन दो इफ आई हैड गुड स्पोकन आई यूज्ड टू थिंक कि मेरी थोड़ी वोकैबुलरी में इशू है, कि जब मैं इवन इफ आई कैन स्पीक गुड, लेकिन वोकैबुलरी में इस तरह से है कि इफ आई कैन हैव गुड वोकैबुलरी या मुझे एक हल्की सी गाइडेंस मिल जाए, आई कैन डू बेटर. एंड दैट्स व्हाट मैम नयाब एंड यू ऑल व्हाटएवर यू वर्कड ऑन गिव मी. आई थिंक सो दिस इज समथिंग दैट रियली रियली हेल्प मी आउट.
1: کیونکہ صرف وہ ایک سرٹن کانسیپٹ پہ ویڈیو بھی دیکھ لی, ایک سرٹن کانسیپٹ پہ ہم نے بلینکس فل کر لیے, کچھ آڈیو سن لیے, تو وہ ایک بیک گراؤنڈ سیٹ ہو جاتا تھا, کچھ سب کانشیس مائنڈ میں خود ہی کچھ وکیبلری ورڈز چلے جاتے تھے, سو پروڈکشن اسٹیج جو تھی وہ قدرے بہتر ہو جاتی تھی, آسان ہو جاتی تھی.
4: تو اس میں انگیجمنٹ کا بھی رول ہے, پہلے ہم جب مطلب کلاس لے رہے ہیں تو اس میں اتنی زیادہ انگیجمنٹ نہیں ہوتی.
2: بالکل
1: بالکل,
2: تو ویری امپورٹنٹ
4: یا انگیجمنٹ, جب کوسچننگ آپ کر رہے ہیں اور اسٹوڈینٹس آ کے آگے سامنے بتا رہے ہیں یا کوسچن کر رہے ہیں آپ سے یا آ کے سامنے پریزنٹ کر رہے ہیں ایک چیز کو, تو وہ میرے خیال سے وکیبلری بھی انہینس کرتا ہے اور ساری انگیجمنٹ کے تھرو آپ کی بیٹر وکیبلری, بیٹر لسننگ, ایوری تھنگ امپروو بائی دیٹ.
3: اس میں شامی میں ایک اور چیز ایڈ کروں گی. آئی ریممبر کہ ہمارا جو سیکنڈ سیمسٹر کا پروجیکٹ تھا, اٹ واز اباؤٹ کہ ہم لوگوں نے ایک پورا ایونٹ ڈیزائن کرنا تھا اور اس کو ہم نے پریزنٹ کرنا تھا, اور میں کیونکہ سوسائٹیز وغیرہ میں کام بھی کرتی تھی تو مجھے اتنا اس چیز کا فائدہ ہوا کہ میرا وہ سارا ایک پریپیئر ہوگا کہ اچھا اف آئی ڈو دس تو ہم نے ایسے کرنا ہے, ایسے کرنا ہے اور اس کو پریزنٹ ایسے کرنا ہے. That was the main thing that helped me out. And I still till date remember that. کہ ہم نے یہ چیز سیکھی تھی.
2: اور آپ ایک اور چیز دیکھیں کہ جیسے اب آپ کو اسپیکنگ کے لیے کوئی ماحول نہیں جنریٹ کرنا پڑتا کہ جی کوئی اسٹیج پہ آئے گا وہ بات کرے گا, اور obviously ایک کلاس میں لائک یو ہیو گاٹ ہارڈلی 50 منٹس, تو 50 منٹس میں اگر آپ اس پہ چلے جائیں اور پھر اس میں نا اگر آپ دو لوگ اسٹیج اکیوپائی کر لیں اینڈ دے لائک سے اسپیک فار 10 منٹس ایچ, تو اٹس ایٹ دا کاسٹ آف دا ریسٹ آف دا کلاس. اب آپ اپنے ڈیسک پہ بیٹھے ہوئے ہیں, ٹھیک ہے نا یہ بات کہ دو دو لوگ آپس میں وہ جو ایکٹیویٹی کر رہے ہیں, اور پھر آپ کوئی سیلف کانشیس نہیں ہو رہے کہ یو نو دیٹ ٹو واز
3: سم تھنگ ویری امپورٹنٹ. کہ آج جیسے میں آپ کو بڑی چھوٹی سی ایگزامپل دیتی ہوں, آج میری پریزنٹیشن تھی ایک, تو میں پریزنٹیشن میں نے کہا اچھا پریزنٹیشن ہے, اور اس میں صرف یہ تھا کہ میں نے انگلش میں جا کے بولنا تھا. آئی ڈنٹ پریپیئر اینی تھنگ کہ اچھا میں نے یہ کرنا ہے. آئی سو دا سلائڈس, آئی ریڈ دیم اینڈ آئی واز لائک آئی کین ڈو اٹ, اینڈ دس از واٹ دس یونیورسٹی پرووائڈڈ می. آئی سے دیٹ ٹو مائی مدر کہ میں یہ یونیورسٹی میں آ کے اتنا زیادہ کر پائی,
1: کانفیڈینس بلڈ ہو گیا.
2: دیٹس ویری ریئیورنگ. آئی ایم سو ہیپی ٹو ہیئر دس, یو نو, فرام یو گائز.
4: یونیورسٹی ہیز ہیلپڈ اس گیٹ آؤٹ آف دا کریمنگ فیز. ہم مطلب جب اسکول اور کالج سے آئے ہیں تو ہمارا ایک رٹا سسٹم چلتا تھا کہ رٹے کے تھرو ہی جانا ہے, لیکن اب جب ہم کلاس میں بیٹھتے ہیں تو اس میں ہم نے کریٹیویٹی بھی انوالو کرنی ہوتی ہے, کیونکہ آپ نے اپنا ان پٹ دینا ہے اور آؤٹ پٹ لینا ہے. ان پٹ آؤٹ پٹ کے سسٹم پہ سارا کچھ چل رہا ہوتا ہے. آپ کوسچن پوچھیں گے, آنسر لیں گے, اور اس طرح سے سارا چل رہا ہے.
2: اور ایک سیٹ سیٹ جو ہے نا پہلے میں, اس میں کوئی کریٹیویٹی کا ایلیمنٹ,
4: کریٹیویٹی آ رہی ہے. بیسیکلی وہ کریمنگ والا کنسیپٹ ختم ہو گیا جو شروع سے چلتا آیا تھا, تو یہ ایک بہت اچھا فیکٹ.
1: ویل لسنرز, جیسے کہ آپ کو پتا ہے آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا, جہاں ہمارا آج شو ہو رہا ہے فیکلٹی آر پہ, اینڈ وی آر ٹاکنگ اباؤٹ بیونڈ دا کلاس رومز, ای ایل ٹی اینڈ ریسرچ. وی آر گوئنگ ٹو ہیو اے لٹل شارٹ میوزیکل بریک اینڈ ویل سی یو اگین.

0: University Studios,
1: where knowledge is empowerment.
0: This is
2: 92.6.
3: Welcome back, dear listeners. You're tuned into FM 92.6 UCP Ki Dunya, where we're diving into the deep world of language and research, jisme hamare topic ka naam hai Beyond the Classroom, ELT and Research. Hamare saath hain Dr. Habib Ghazi, Aiman, Shamir. So, Dr. Saab, I have again a little question from you. I believe that you have a very vast research background and aapne kafi impact factor journals mein publish bhi kiya hua hai. To ye kis tarah se aapke teaching mein reflect hota hai?
4: हाँ, अब ये एक, जैसे हम पहले ELT की बात कर रहे थे, तो ये उससे बिल्कुल डिफरेंट दुनिया है.
3: बिल्कुल सर.
4: जब आप कोई ऐसा कंटेंट जिसे एकेडमिकली जिसका ताल्लुक रिसर्च से हो और ऑब्वियसली उसके बैकग्राउंड में टीचिंग है, तो ये टीचिंग मुख्तलिफ है. ये टीचिंग इस तरह मुख्तलिफ है कि लेट्स सपोज आप जैसे BS लेवल पे, ये शामिर मेरे साथ बैठा हुआ है, इज़ माय स्टूडेंट, इज़ अ सेवन सेमेस्टर स्टूडेंट. तो आई टीच दिस क्लास रिसर्च मेथडोलॉजी, और भी कोई भी सब्जेक्ट ले लें, तो ये आम तौर पे ये कंटेंट आप जनरली एक लेक्चर मोड में देते हैं, क्योंकि आप लैंग्वेज स्किल्स नहीं इम्पार्ट कर रहे हैं यहाँ पे, वो डेवलप करने की कोशिश नहीं कर रहे हैं. बट लाइक एट द सेम टाइम इट डजंट मीन कि आपकी क्लास कम्प्लीटली टीचर सेंटर्ड हो जाए. हो भी सकती है, हो जाती भी है, लेकिन यहाँ पे आपकी कुछ एफर्ट्स चाहिए. ये तो खैर लाइक शामिर इज इन अ बेटर पोजिशन टू कमेंट ऑन वेदर माई क्लास इज कम्प्लीटली लेक्चर फोकस्ड, टीचर सेंटर्ड और स्टूडेंट सेंटर्ड.
5: मैं आपके देखिए, रिसर्च इज नॉट जस्ट अ सब्जेक्ट, इट डिफाइंस योर पर्सनैलिटी एंड इट इज द आंसर टू अ लॉट ऑफ क्वेश्चंस. तो एज आई एम द स्टूडेंट ऑफ लैंग्वेजेस एंड लिटरेचर, तो आई हैड अ लॉट ऑफ क्वेश्चंस इन माय माइंड, सो रिसर्च हेल्प मी रिजॉल्व दैट क्वेश्चन अंडर योर गाइडेंस.
4: थैंक यू. अब आपका सवाल था कि जो मेरी रिसर्च, जो पब्लिश रिसर्च है, वो कैसे रिफ्लेक्ट होती है जो स्टूडेंट्स की टीचिंग के हवाले से. तो सबसे इम्पॉर्टेंट बात तो ये है कि जो हायर एजुकेशन के अंदर जो स्टडीज़ हैं, उसमें रिसर्च के ऊपर मेन फोकस है. अब चूंकि मैं एक इंटरनेशनली पब्लिश्ड ऑथर हूँ, तो मैं वही स्पिरिट और वही स्किल्स जो मैंने ओवर द ईयर्स एक्वायर की हैं, वो स्टूडेंट्स में मैं इंस्टॉल करने की कोशिश करता हूँ. नॉट ओनली एट, बिकॉज आई एम टीचिंग एट PhD लेवल टू, सो वो जो रिसर्च स्किल्स हैं उनके ऊपर फोकस रखते हैं और वो स्टूडेंट्स में उन्हें इनकलकेट करने की कोशिश करते हैं. अब उसके ज़ाहिर है ऑफ कोर्स व्हेन वी डू दैट, तो उसका कोई मेजरिंग क्राइटेरिया भी होगा. तो हमारे बहुत सारे जो स्टूडेंट्स हैं जो MS लेवल के हैं और जो PhD लेवल के हैं, दे हैव ऑलरेडी पब्लिश्ड रिसर्च आर्टिकल्स इन इम्पैक्ट फैक्टर जर्नल इवन बिफोर कम्प्लीटिंग देयर स्टडीज. तो मैं समझता हूँ कि ये एक काफ़ी स्टूडेंट्स के हवाले से ये काफ़ी एक बड़ी अचीवमेंट है.
5: सॉरी टू इंटरप्ट, आपकी बात में एड ऑन करना चाहूँगा कि रिसर्च इज़ अ वेरी इंपॉर्टेंट एंड वाइटल थिंग इन आवर लाइफ. जैसे हम क्या नाम है, अगर टीचिंग की जॉब के लिए ऑप्ट कर रहे हैं, तो उधर भी दे आस्क फॉर योर रिसर्च वर्क, ठीक है, तो वही प्रेफर किया जाएगा जिसका रिसर्च वर्क ज़्यादा अच्छा होगा. एंड इफ़ यू आर गोइंग फॉर अब्रॉड यूनिवर्सिटीज़, तो वो भी आपका रिसर्च वर्क देखते हैं. तो इसकी बहुत अहमियत है मेरे ख्याल से रिसर्च की, आपकी ज़िंदगी में भी, मसले हल करने में भी, और आपकी एजुकेशन में भी.
4: बिल्कुल. और एक और चीज़ मैं आपको बताऊँ शामिर, कि रिसर्च की अदरवाइज लाइफ में भी, यानी इसको आप किसी आइसोलेशन में नहीं देख सकते. यानी कम से कम मैं इन चीज़ों को, खा वो रिसर्च का एस्पेक्ट हो, टीचिंग का एस्पेक्ट हो, ये बाकी जैसे आपकी लाइफ है, तो इन सारी चीजों को मैं एक यूनिटी में देखता हूँ, इनको आइसोलेशन में नहीं देखता. फॉर एग्जांपल, अगर मैं आपको रिसर्च पढ़ा रहा हूँ, तो अब हमारा एक बहुत सब्सटेंशियल जो कंटेंट है वो रिसर्च एथिक्स पे है.
5: बिल्कुल.
4: तो एथिक्स से मुराद, यानी
5: एथिक्स में हमने पढ़ा था what is wrong and what is the right way to do things. जैसे अगर आप कोई samples ले रहे हैं, subjects हैं, तो उनसे आपने consent लाजमी लेना. तो इस तरह से मजीद काफी ethics हैं जो research में involved होते हैं.
4: इससे हटके भी सिर्फ consent की बात नहीं है. For example, you are now you are trying to create some potential research questions.
5: Yeah.
4: तो जब आप research questions को आप create करें, तो उसमें भी आपकी ethical considerations को prioritize किया हो, कि हम कोई ऐसा aspect तो life में नहीं investigate करना चाह रहे लोगों के बारे में جو کہ کسی ولنریبل کمیونٹی کے حوالے سے ہارمفل ہو,
5: جو کسی کے سینٹیمنٹس ہرٹ کرے,
4: سینٹیمنٹس کو ہرٹ کرے.
5: بالکل بالکل.
4: اور اسی طرح جیسے جو ایک مارجنلائز کمیونٹیز ہیں ان کو فردر مارجنلائز کر دیا جائے,
5: یا ہم کسی کے ساتھ پرسنل تو نہیں ہو رہے, جو سیمپلز ہم لے کے جا رہے ہیں یا ہم جو سرویس کر رہے ہیں اس میں بہت زیادہ پرسنل کوسچنز تو نہیں ہے بندے سے.
4: ایگزیکٹ,
5: آپ کے ریلیونٹ ٹو دا ریسرچ ٹاپک کوسچنز ہونے چاہیے, یہ بھی ایتھیکل کنسیڈریشنز میں آتا ہے.
4: سو ایتھکس, ریسرچ, لائف, تو یہ ایک یونٹ کے طور پہ ان کو دیکھنا.
3: رائٹ. تو سر یہ تو تھا آپ کی کلاس میں آپ کس طرح سے ریسرچ پڑھاتے ہیں. شامیر اپنا ایکسپیرینس شیئر کر رہا تھا کہ ہاؤ ہی ہیز بین دا پارٹ آف دیز کلاسز. سر میں آپ سے یہ پوچھنا چاہ رہی تھی کہ اوور آل انگلش ڈپارٹمنٹ میں ریسرچ کا کیا سیناریو ہوتا ہے, لائک ہاؤ یو گائز ٹیچ اٹ اینڈ ہاؤ یو ٹیک اٹ ان دی انٹائر ڈپارٹمنٹ.
4: اٹس اے ویری گڈ کوسچن. بہت وائبرنٹ ریسرچ کلچر ہے انگلش ڈپارٹمنٹ میں, اور ہمارے بہت سارے جو پروفیسرز حضرات ہیں, اٹس ناٹ جسٹ می لائک ہو ہیز پبلشڈ ایکسٹینسولی ان امپیکٹ فیکٹر جرنلز, دیر آر بیٹر ریسرچز دین آئی ایم, اینڈ لائک مینی آف دیم ہیو پبلشڈ ان امپیکٹ فیکٹر جرنلز. اور وہی ریسرچ کلچر جیسے کہ میں نے پہلے بات کی تھی اپنے حوالے سے, وہ بھی بڑا اسٹرانگلی انکلکیٹ کرنے کی کوشش کرتے ہیں اسٹوڈنٹس کے اندر. اور ہمارے جو گریجویٹ لیول اسٹوڈنٹس ہیں جیسے ایم ایس والے ہیں یا پی ایچ ڈی والے ہیں, وہ ان کے ساتھ کو آتھرنگ ہو رہی ہے. تو اینڈ لائک مینی آف دیم, مینی آف آر اسٹوڈنٹس کرنٹلی انرولڈ ان ایم ایس اینڈ پی ایچ ڈی کلاسز ہیو آلریڈی پبلشڈ ان امپیکٹ فیکٹر جرنل.
3: بہت بڑی اپرچونیٹی ہے, نو ڈاؤٹ.
4: اور اب شامیر ہے جیسے, یہ تو انڈر گریڈ اسٹوڈنٹ ہے, ان کے ہاں بھی ہم جو ہے نا ایک ٹرم پیپر کے اوپر ہم بہت انسسٹ کرتے ہیں. اور جیسے اس کلاس میں اٹس اے ہیوج کلاس لائک سم 47 اسٹوڈنٹس, تو ان میں سے کئی بچوں نے دے آر مور دین ہاف وے تھرو دیئر ریسرچ آرٹیکلس.
5: جی یہ چیز بھی ایک مجھے بہت اچھی لگی تھی کہ انسٹیڈ آف پریزنٹیشنز جو کہ ہم مطلب سلائیڈ ریڈنگ بھی کر دیتے ہیں اکثر یا کریمنگ بھی ہو جاتی ہے, اس کی جگہ وی آر ڈوئنگ ایکچولی دا پریکٹیکل ورک. ہم ریسرچ کر رہے ہیں جس کا مین فیوچر فائدہ بھی ہوگا, وی ول نو ہاؤ ٹو ڈو دا تھنگس ان دیٹ وے. اور اگر میں اس میں کلاس انوائرمنٹ کی بات ایڈ کر دوں تو کلاس انوائرمنٹ میرے خیال سے بہت فرینڈلی اور کوآپریٹو ہوتا ہے. جیسے آپ ہمیشہ ہمیں کیا نام ہے کوسچنس پہ اپریشیٹ کرتے ہیں اور آپ خود انگیج کرتے ہیں کہ میرے سے کوسچن کریں, آپ اس چیز پہ خوش بھی ہوتے ہیں باقاعدہ نظر آتا ہے. تو یہ ساری چیزیں ہماری موٹیویشن بھی اس سے آتی ہے کہ آپ انکریج بھی کر رہے ہیں ہمیں کوسچنس وغیرہ کرنے کے لیے, اور آپ کی اسسٹنس دیٹ یو آفرڈ اس کہ آپ کسی بھی وقت میرے آفس میں وزٹ کر سکتے ہیں ادر دین دا کلاس, آپ کو کوئی کنسرن ہو, آپ کو کوئی کوئری ہو تو آپ میرے پاس آ کے اس پہ گائڈ لائنس لے سکتے ہیں. تو دیٹ از اے ویری گڈ تھنگ,
4: اینڈ آئی ایم شیور لائک مینی ادر ٹیچرز آر ڈوئنگ دی سیم. تو یہ اس سے ہم اوور آل جو ہے نا جو یو سی پی میں ایک جنرلی ایک ریسرچ کے حوالے سے جو ایک ایمفیسس ہے, ہم اس کے ساتھ بھی ڈپارٹمنٹ کو الائن کرواتے ہیں.
3: Right ho, sir. So, as we wrap up today's insightful discussion on Beyond Classroom and ELT research, we hope that this session has sparked new ideas and perspective on how language teaching research that can extend beyond the traditional setting. Matlab kafi kuch humne aaj jana ke foreign mein kis tarah se padhaya jata hai, hum kis tarah se isko leke chal rahe hain. So I hope it was very interesting. Well, a big thank you to our esteemed guests and enthusiastic listeners as well for being a part of this engaging conversation. So please stay curious, keep exploring, continue pushing the boundaries of learning until next time, because we have already been doing shows aur hum inshallah next time aapke paas ek aur new topic ke sath kuch aur new ideas ke sath aayenge. So this is your host Nayab Afzal, keep tuning in for more inspiration and more discussions. Take care and goodbye.

0: اس ہنر کدا میں ہم صدا کار بناتے ہیں. چلنا تو سب کو آتا ہے, ہم اڑنا سکھاتے ہیں. آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا.
1: سامعین, یقیناً آپ اس نظم کے سننے سے لطف اندوز ہوئے ہوں گے, اس لیے کہ اتنی خوبصورت دھن تھی جہاں سے میں نے ذکر شروع کیا تھا رشید اترے مرحوم کا. ان کا تعلق کٹڑی باوا سے تھا. ابھی آپ دیکھیے گا, ابھی بہت سے انمول ہیرے یہاں پوشیدہ ہیں جن کو میں نے باری باری نکال کے آپ کی سماعتوں کی نظر کرنا ہے, آپ کی خدمت میں پیش کرنا ہے. تو رشید اترے صاحب نے جب یہ دھن بنائی اور اس کے بعد جب انہوں نے مادام نور جہاں سے بے شمار گانے گوائے تو ان کی شہرت چاروں طرف پھیل گئی. چہ رشید اترے صاحب کے تین بیٹے تھے, تینوں آئے اس طرف, لیکن جو سب سے زیادہ جن کو شہرت ملی ان کا نام تھا وجاہت اترے. ان کو وجو بھی کہا جاتا ہے فلم انڈسٹری میں. اور رشید اترے صاحب ابھی بنا ہی رہے تھے, ایک فلم کی موسیقی ترتیب دے رہے تھے, اس فلم کا نام تھا زرقا. یہ فلسطین کی جد و جہد آزادی پر ایک سکہ بند فلم کی حیثیت رکھتی ہے. اور اس میں جو بنیادی اور کلیدی کردار ادا کیا تھا, فلسطین کی ایک لڑکی تھی زرقا, فریڈم فائٹر تھی, وہ کردار ادا کیا شان کی والدہ نیلو نے. اور اس میں ایک گانا لکھا, آپ کو یاد ہوگا میں نے شروع میں آپ کو بتایا کہ ریاض شاہد گوناگوں اور صاف کے مالک تھے, خوبیوں کے مالک تھے, یعنی لکھتے بھی تھے. اس فلم کا جو گانا بڑا معروف ہوا اور جو مہدی حسن کو بھی شہرت کی بلندیوں تک لے گیا, وہ تھا کہ تو کے نا واقف ہے آداب غلامی ہے ابھی, رقص زنجیر پہن کر بھی کیا جاتا ہے. تو اس کے لکھنے والے اور کوئی نہیں تھے بلکہ شان کے والد محترم مرحوم ریاض شاہد تھے. اور اس کی موسیقی ترتیب دے رہے تھے رشید اترے کہ عین فلم کے بیچ میں ہی ان کا انتقال ہو گیا اور اس جہان فانی سے رخصت ہو. تو باقی جو دو موسیقی ترتیب دینے کا ذمہ جو تھا وہ وجاہت اترے کے سر آیا, لیکن یقین جانیے گا میں اس چیز کو نہیں مانتا, اس لیے کہ باقی بھی جو دو تین گانے وجاہت اترے نے بنائے اس میں ذرا برابر فرق نظر نہیں آتا, یہ ہو ہی نہیں سکتا. وجاہت اترے ان دنوں میں بہت جوان تھے, ہو ہی نہیں سکتا جس شخص نے اپنی زندگی بتا دی ہو موسیقی کی دنیا میں اور وہ جب جائے تو اس کا بیٹا بھی جو کہ اس سے بہت عمر میں بھی چھوٹا ہو اور رتبے میں بھی چھوٹا ہو اور تجربے میں بھی چھوٹا ہو اسی کو آگے لے کے چلے, میں نہیں مانتا. میرا یہ خیال ہے کہ اچھے موسیقار جو ہوتے ہیں وہ دھنیں بنا کے رکھ جاتے ہیں, کسی نہ کسی صورت اس کو محفوظ کر جاتے ہیں, یا سر کی زبان میں جو سات سر ہوتے ہیں ان کو محفوظ کر جاتے ہیں. ظاہر ان کا بیٹا تھا, اس نے زبان پڑھ لی, لہذا کہیں نہیں لگتا جو باقی گانے بھی جس کا کہ سہرا وجاہت اترے کے سر بنتا ہے کہ پتہ لگے کہ رشید اترے کی دھن نہیں ہے بلکہ ان کے بیٹے وجاہت اترے کی دھن ہے. ابھی چلیے زرقا کا ذکر ہوا, میں آپ کو اکثر کہتا ہوں نا موسیقی بھی تاریخ کی مانند ہوتی ہے, ٹھیک ہے, آپ کو حال کی موسیقی کو جاننے کے لیے ماضی کی موسیقی سے اپنے آپ کو روشناس کروانا پڑتا ہے, جس طرح تاریخ بھی ہوتی ہے. جب تک آپ اس کا پس منظر بیان نہیں کریں گے کسی بھی تاریخی واقعے کا تو اس کا حالیہ جو ہے اہمیت اس کی اجاگر نہیں کر سکتے. موسیقی میں بھی ایسا ہی ہے. رشید اترے صاحب نے ایک اور بہت بڑا کارنامہ انجام دیا, میں آپ کو بتا رہا تھا ایک فلم تھی شاید وعدہ اس کا نام تھا, دیکھ لیجئے گا, میری صرف یاداشت میں نہ جائیے گا. اور یہ جو میرے بیٹھے ہوئے پروڈیوسر صاحب سامنے تشریف رکھتے ہیں سہیل صاحب, یہ یقیناً اس چیز کی گواہی دیں گے کہ میں کوشش کرتا ہوں کہ میں جھوٹ نہ بولوں, لہٰذا میں کہیں سے نہیں پڑھ رہا, میں اپنے دل کی زبان سے آپ کے گوش گزار کر رہا ہوں یہ تمام واقعات درون لاہور کے. लिहाजा कहीं अगर मुझसे कोताही हो जाए, कहीं भूल चूक हो जाए, क्योंकि अंग्रेजी का एक मुहावरा है ना, टू err इज ह्यूमन एंड टू फॉरगिव इज डिवाइन। लिहाजा मैं इंसान हूँ पहले, तो लिहाजा कहीं अगर मुझसे गलती हो जाए तो देखिएगा, ये इस फिल्म की मौसीकी भी इसी तरह तरतीब दी। उन्होंने अपने भांजे को जिसका नाम था मुनीर हुसैन, और वहीं उसी बस्ती का वो रहने वाला था कटरी बावा, उन्होंने अपने भांजे को ये गाना दिया, करार लूटने वाले करार को उतर से। और उसको दिन रात लोग बताते हैं उस इलाके के बासी कि दिन रात उनको रिहर्सल करवाई, प्रैक्टिस करवाई, कि कहीं लोग ये ना कहें कि ये ऋषि दत्तरे का भांजा था, इसलिए सिफारिशी इसको ये गाना दिया गया। किसी और को दिया जाता तो शायद इससे बेहतर गा पाता, लेकिन यकीन कीजिए ये गाना मुनीर हुसैन की पहचान बन गया। कौन उस जमाने में मशहूर थे? सलीम रजा थे, बहुत मशहूर गाने वाले थे, जिनका एक बड़ा मशहूर गाना है, हुस्न को चांद जवानी को कमल कहते हैं, उनकी सूरत नजर आए तो गजल कहते हैं, ये उनका है। या वो वाला बड़ा मशहूर उनकी एक और गजल है, जाने बहारा रश के चमन गुंचा दहन सीमी बदन। तो लोगों का ख्याल था कि इतने नामवर गाने वाले के होते हुए एक नौजवान को, ना तजुर्बा कार को ये गाना देना, वो भी रशीद अत्रे साहब की तरफ से, कहीं ये उन्होंने ये तासुब से काम तो नहीं लिया, अपने भांजे को तो नहीं जान के उन्होंने ये गाना बख्श दिया। लेकिन जब लोग सुनते थे ये गाना, सर धुनते थे, और रशीद अत्रे साहब की नजर को, जिन्होंने ये छुपा हुआ जौहर तलाश किया, उसको दाद देते थे। तो मुनीर हुसैन देख लीजिए, रशीद अत्रे साहब के इस मान को उन्होंने कायम रखा, क्यों कि एक फिल्म आई, मैं आगे चला जाता हूँ फास्ट फॉरवर्ड करके, एक फिल्म आई हीर रांझा, पहले भी बहुत फिल्में बनी, एक फिल्म आई हीर रांझा, उसमें किसने मौसीकी बनाई? आसमान मौसीकी के इतने बड़ा नाम जिसके बारे में नौशाद साहब, जो हिंदुस्तान के मौसीकार थे, जिन्होंने मुग़ल आज़म की धुन बनाई थी, किसी ने पूछा कि आपको खुर्शीद अनवर साहब, जो हीर रांझा के मौसीकार थे, मैंने नाम ले दिया पहले, आप इनको इतना पसंद क्यों करते हैं? उन्होंने कहा कि हम लोगों के लिए मौसीकी बनाते हैं, वो हमारे लिए दुनिया तरतीब देते हैं। और बताता चलूँ आपको, नई चीज़ होगी आपके लिए, शायद ना हो, बाज़ुकात में गलत दावे कर जाए तो मुझे माफ़ कर दीजिएगा, उस्ताद बाज़ुकात ये लफ्ज़ बोलता है, थोड़ा सा अपने आप को ज़्यादा बढ़ा चढ़ा के पेश करने के लिए, कभी मेरे से ऐसे मैं अपनी तारीफ़ के डोंगरे बरसाऊँ तो मुझे माफ़ कर दीजिएगा। कि नौशाद साहब ने जब ये कहा तो ख्वाजा साहब शायद मेरी नाकिस इल्म के मुताबिक फ़न मौसीकी के वो वाहिद मौसीकार थे जो गाना नहीं जानते थे। क्या करते थे? सिगरेट हाथ में लेके, सिगरेट सुलगाते नहीं थे, सिगरेट हाथ में ले लेते थे और साज भी नहीं बजा के बताते थे। लेकिन उस जमाने के शागिर्दों को और गाने वालों और गाने वालियों के क्या कहने, कि जो उनकी हाथ देखते हुए नोटेशंस पे कौन सा काला है, किस काले पे जा रहे हैं, तो वो धुन को गाते थे। ख्वाजा साहब सारे लाके कहते थे कि ये बिल्कुल मैं यही चाह रहा हूँ, ख्वाजा साहब वो शख्स थे। और एक और बात बताता चलूँ, गवर्नमेंट कॉलेज लाहौर से फलसफे के मजमून में मास्टर्स की डिग्री हासिल करके, ही वॉज मास्टर्स इन फिलोसफी। लेकिन यकीन कीजिए हीर रांझा उन्होंने बनाई, और कौन सा गाना उनका बताता चलूँ, मैडम नूर जहाँ का, चांदनी रातें सब जग सोए हम जागे तारों से करें बातें ख्वाजा खुर्शीद अनवर। क्या क्या गाने उन्होंने गवाए ख्वाजा साहब ने, जब हीर रांझा मैडम की फिल्म थी, इनके शौहर एजाज, और या मैडम की एक बात बताता चलूँ, किसी बुराई में नहीं एक अच्छाई में, एक गाने वाला जो होता है ना वो बहुत ज़्यादा रूमानी तबीयत का मालिक होता है। मुझे याद में एक जगह पढ़ रहा था, मैडम का इंटरव्यू किया खालिद हसन साहब ने, जो कि लिखते हैं अंग्रेज़ी में थे, उन्होंने मैडम का इंटरव्यू किया, उन्होंने ऐसे जुरत करके मैडम से पूछा कि आपने ज़िंदगी में कितने इश्क किए होंगे, उन्हें कह रहा है झूठ की बोलना 17-18 तक किए ही होंगे, ये चूँकि उनकी ज़बान में उन्होंने कहा था लिहाजा मैंने पंजाबी का सहारा लिया। तो यकीनन आपको یہ چیز پسند آئے گی، کیونکہ جو کسی کے الفاظ ہوتے ہیں نا اسی کے زبان میں ادا کرنا وہ ایک ایمانداری ہوتی ہے۔ میرے ذہن میں اچانک آیا، میں نے آپ کے گوش گزار کر دیا۔ تو خواجہ صاحب کو میڈم نے چنا موسیقار کے طور پہ، اور اس کی فلم ساز بھی میڈم تھی، اور خواجہ صاحب نے منیر حسین سے میڈم کے مقابلے میں دو گانا گوایا، اور کیا گوایا کہ میرا خیال ہے مجھے جو آج تک پنجابی کے دو گانے ہیں نا اس سے بہتر دو گانا مجھے کوئی نہیں ملتا۔ اور میں انشاءاللہ آخری پروگرام میں اپنے پروڈیوسر صاحب سے یہ درخواست کروں گا کہ ان کو اتنا علم نہیں ہے، میں نے کبھی بتایا بھی نہیں ہے کہ میں بھی ایک اچھے گلے کا مالک ہوں، لہٰذا یہ میں گانا آپ کو کھا کے بھی بتاؤں گا کہ کیوں مجھے یہ گانا اتنا پسند ہے۔ تو وہ اس گانے کے بول تھے، بے منجلی والڑیا تو تا مولی ہو مٹیار، کدے نے جنے سی منی ہار، تینوں کر بیٹھی ہوں پیار منجلی والڑیا۔ وہ جواب میں کہتے ہیں نینا والڑیے میری منجلی دی توں اے تان۔ منجلی کہتے ہیں بانسری کو، فلوٹ جس کو کہتے ہیں انگریزی میں۔ اتنی تمہید باندھنے کا مقصد یہ ہے کہ یہ میڈم کے مقابلے میں گانے والے کوئی اور نہیں تھے بلکہ وہی رشی دت مرحوم کے بھانجے منیر حسین تھے۔ انہوں نے یہ گانا میڈم کے مقابلے میں گایا، اور ایسا گایا کہ سبحان اللہ کہنے کے قابل ہی نہیں ہوں۔ میں کوشش کروں گا کہ یہ گانا ڈھونڈ کے آپ کو سنایا جائے تاکہ آپ اس گانے سے لطف اندوز ہوں۔ ہم اس گانے کے سنوانے کے بعد آپ سے دوبارہ ملتے ہیں کہیں اور۔

0: तो सुनते रहिए FM 92.6 UCP की दुनिया।
1: सूफी सिंग्स हु दैट विच इज दैट विच वाज दैट विच विल बी
2: مسلمانی که داند رمز دین را نساید پیش غیر الله جبین را اگر گردون

0: आवाज मुनफरिद, हौसले बुलंद और लगन है सच्ची, इसीलिए तो यूसीपी की दुनिया के साथ ये दोस्ती है पक्की। कीप योर ईयर्स हेल्दी विद एफएम 92.6।
1: सूफी सिंग्स हू दैट व्हिच इज दैट व्हिच वाज दैट व्हिच विल बी।
2: مسلمانی که داند رمز دین را، نساید پیش غیر الله جبین را. اگر گردون به کام او نگردد، به کام خود بگرداند زمین را. این رادیو FM 92.6 است. بشنوید جهان یوسیپی.

0: 24/7 only on FM 92.6 UCP ki duniya.
1: Welcome back, dear listeners. You are tuned into FM 92.6 UCP ki duniya, jahan hamara show is waqt chal raha hai UCP Faculty Hour. Aur hamara topic aaj ka hai Beyond the Classrooms, ELT and Research. ब्रेक पे जाने से पहले हमारी बात डॉक्टर हबीब काजी से हो रही थी, जिसमें वो हमें बता रहे थे कि उन्होंने इंग्लिश लैंग्वेज टीचिंग के हवाले से कुछ न्यू कंटेंट इंट्रोड्यूस करवाया जो कि इंटरनेशनल स्टैंडर्ड्स पर था. देन ही हैज बीन गिविंग ट्रेनिंग्स टू द टीचर्स और फिर उनकी इम्प्लीमेंटेशन भी हुई. तो मजीद उनसे पूछते हैं कि डॉक्टर साहब आप बताइए, इसके अलावा आपने इसमें क्या क्या कॉन्ट्रीब्यूट किया और क्या हुआ फिर?
2: इसके अलावा जैसे अगर हम टीचर्स ट्रेनिंग पे जाएं, तो अब हमने कोई 25 सेशंस के ट्रेनिंग की. दैट वाज या वेरी एक्सटेंसिव ट्रेनिंग एंड दैट वाज माय फर्स्ट ईयर एट यूसीपी एज डायरेक्टर इंग्लिश लैंग्वेज सेंटर. तो बल्कि मैं तो ये इन यू वर पार्ट ऑफ दोज ट्रेनिंग.
1: यस एग्जैक्टली.
2: तो मैं आपसे ये पूछता हूँ कि लाइक क्या डिफरेंस था द वे यू यूज टू टीच इंग्लिश एंड द वे you've been teaching after receiving those trainings.
1: Sir, मैंने ये नोट किया है कि हम पहले बहुत ज़्यादा मेहनत करते थे एज अ टीचर. क्लासरूम में एंटर होने से लेकर क्लास के एंड होने तक ये एक पूरा प्रोसेस होता था, और मतलब इट वॉज रियली अ वेरी हार्ड टास्क फॉर अस. लेकिन इस ट्रेनिंग के बाद मैंने ये नोटिस किया कि टीचर बहुत रिलैक्स हो गए, और रिलैक्स भी इस सेंस में हो गए कि स्टूडेंट्स की लर्निंग ज़्यादा इन्हांस होगी, टीचर से बर्डन कम हो गया, टीचर के इंस्ट्रक्शंस कम हो गए, स्टूडेंट्स की वर्किंग ज़्यादा हो गई. अब मुझे ऐसा लगता है कि व्हेन वी आर टीचिंग समथिंग इन द क्लास थ्रू दिस कॉन्टेंट, तो स्टूडेंट जब क्लास से उठता है तो वो कुछ सीख के उठता है. वो मतलब मैं नहीं समझती कि वो ऐसे जा सकता है क्लास से बाहर. पहले हमारे स्टूडेंट एक क्लियर प्रेजेंटेशन के थ्रू अपना कॉन्सेप्ट समझ लेते हैं, फिर उसके बाद एक थोड़ी सी गाइडेड प्रैक्टिस हो जाती है, और फाइनली इंडिपेंडेंटली वो जो उन्होंने पढ़ा होता है इस पूरे प्रोसेस के अंदर, वो उसको स्टडी करके अप्लाई भी कर देते हैं अपनी प्रोडक्शन स्टेज में जाके. कुछ रिटन प्रोड्यूस करना हो या कुछ स्पीकिंग करनी हो, तो दैट्स फॉर मोर बेटर फॉर देम. आई होप एमन आप मुझे इस पर कुछ ज़्यादा बेहतर बता सकेंगी, क्योंकि यू हैव बीन पार्ट ऑफ दीज क्लासेस.
3: यस, जैसे आई रिमेम्बर इन द क्लासेस, आई बिलीव कि जब हम, जैसे हम लोगों ने बात की कि 12 साल से हम पढ़ते आए थे इन दैट कन्वेंशनल स्टाइल एंड ऑल, तो उसके अंदर ये था कि इट वाज समथिंग कि हम रिपीट मोड पे बार बार पढ़े जा रहे थे. एंड इफ़ यू नो, एंड हम सभी चीज़ ऑब्जर्व करते हैं कि हमारी जनरेशन का जो वो फोकस पैन है बहुत कम हो गया हुआ है. वी नीड समथिंग न्यू एवरी टाइम, राइट? सो एंड नाउ इन द क्लासेस आई बिलीव कि हमारा एक लेक्चर होता है, सो इट्स समथिंग डिफरेंट, द नेक्स्ट वन इज समथिंग डिफरेंट, अ न्यू एंड न्यू एक्टिविटी. आई रिमेम्बर कि हम पिछली क्लास में सो भी जाया करते थे, इस तरह की सिचुएशन भी हो जाती थी.
2: और हाँ एमन, इस पे मैं एक और चीज की तरफ आपकी तवज्जो दिलाऊंगा. आप ये देखिए कि जो कंटेंट आपको दिया जा रहा है, जिसके ऊपर आप प्रैक्टिस कर रहे हैं, यू नो यू आर डेवलपिंग डिफरेंट लैंग्वेज स्किल्स, वो कंटेंट क्या है?
3: इट्स अबाउट, इट्स वेरी ग्लोबल कंटेंट आई बिलीव. इट्स अबाउट स्पोर्ट्स, इट्स अबाउट द इवेंट्स दैट आर अकरिंग इन द वर्ल्ड एंड ऑल. सो आई थिंक सो दैट इट्स क्वाइट इंटरैक्टिव एंड इट गिव्स अस गुड अमाउंट ऑफ नॉलेज जो हमारे पास नहीं भी होता, एंड इफ इवन वी नो समथिंग इट्स गेटिंग इम्प्रूव्ड.
2: हाँ, और इससे हम जो है ना अपनी जैसे एक टेक्निकल टर्मिनोलॉजी में इसे हम कहते हैं ऑथेंटिक कंटेंट. ऑथेंटिक मींस कि आपका जो डे टू डे लाइफ जो है उससे उठाया हुआ एक कंटेंट है. स्पोर्ट्स हैं, फेस्टिवल्स हैं, और फिर जो है ना जो विजुअल्स आपके पास आते हैं, यानी वो आपको एक एक तरह का स्टिमुलस है कि उससे लैंग्वेज जनरेट होती है.
3: ऐसे ही
2: है. और फिर आप जो लैंग्वेज को यानी वेरियस एक्टिविटीज में लेके वो जो वोकैबुलरी का जो कंटेंट है उसको जैसे आप रिसाइकल करते हैं, इंटरनलाइज करते हैं, और एंड पे फिर आप उसमें कुछ प्रोड्यूस भी करने की कोशिश करते हैं, तो लॉट ऑफ इंडिपेंडेंट.
3: जैसे इसमें मैं ऐड करूंगी, आपने जो वोकैबुलरी की बात की, आई रिमेम्बर कि इवन दो इफ आई हैड गुड स्पोकन, आई यूज्ड टू थिंक कि मेरी थोड़ी वोकैबुलरी में इशू है, कि जब मैं इवन If I can speak good, लेकिन vocabulary में इस तरह से है कि if I can have good vocabulary या मुझे एक हल्की सी guidance मिल जाए, I can do better. And that's what ma'am Nayab and you all, whatever you worked on, gave me. I think so. This is something that really, really helped me out.
1: کیونکہ سر وہ ایک سرٹن کانسیپٹ پہ ویڈیو بھی دیکھ لی, ایک سرٹن کانسیپٹ پہ ہم نے بلینکس فل کر لیے, کچھ آڈیوز سن لیے, تو وہ ایک بیک گراؤنڈ سیٹ ہو جاتا تھا, کچھ سب کانشیس مائنڈ میں خود ہی کچھ وکیبلری ورڈز چلے جاتے تھے, سو پروڈکشن اسٹیج جو تھی وہ قدرے بہتر ہو جاتی تھی, آسان ہو جاتی تھی.
4: تو اس میں انگیجمنٹ کا بھی رول ہے, پہلے ہم جب مطلب کلاس لے رہے ہیں تو اس میں اتنی زیادہ انگیجمنٹ نہیں ہوتی.
2: بالکل
1: بالکل,
2: تو ویری امپورٹنٹ
4: یا انگیجمنٹ جب کوسچننگ آپ کر رہے ہیں اور اسٹوڈینٹس آگے سامنے بتا رہے ہیں یا کوسچن کر رہے ہیں آپ سے, یا آگے سامنے پریزنٹ کر رہے ہیں ایک چیز کو, تو وہ میرے خیال سے وکیبلری بھی انہینس کرتا ہے اور ساری انگیجمنٹ کے تھرو آپ کی بیٹر وکیبلری, بیٹر لسننگ, ایوری تھنگ امپرووز بائی دیٹ.
3: اس میں شامی میں ایک اور چیز ایڈ کروں گی. آئی ریممبر کہ ہمارا جو سیکنڈ سیمسٹر کا پروجیکٹ تھا, اٹ واز اباؤٹ کہ ہم لوگوں نے ایک پورا ایونٹ ڈیزائن کرنا تھا اور اس کو ہم نے پریزنٹ کرنا تھا, اور میں کیونکہ سوسائٹیز وغیرہ میں کام بھی کرتی تھی تو مجھے اتنا اس چیز کا فائدہ ہوا کہ میرا وہ سارا ایک پریپیئر ہو گیا کہ اچھا اف آئی ڈو دس تو ہم نے ایسے کرنا ہے, ایسے کرنا ہے اور اس کو پریزنٹ ایسے کرنا ہے. That was the main thing that helped me out. And I still till date remember that. کہ ہم نے یہ چیز سیکھی تھی.
2: اور آپ ایک اور چیز دیکھیں کہ جیسے اب آپ کو اسپیکنگ کے لیے کوئی ماحول نہیں جنریٹ کرنا پڑتا کہ جی کوئی اسٹیج پہ آئے گا وہ بات کرے گا, اور obviously ایک کلاس میں لائک یو ہیو گاٹ ہارڈلی 50 منٹس, تو 50 منٹس میں اگر آپ اس پہ چلے جائیں اور پھر اس میں نا اگر آپ دو لوگ اسٹیج اکیوپائی کر لیں اینڈ دے لائک سے اسپیک فار 10 منٹس ایچ, تو اٹس ایٹ دا کاسٹ آف دا ریسٹ آف دا کلاس. اب آپ اپنے ڈیسک پہ بیٹھے ہوئے ہیں, ٹھیک ہے نا یہ بات کہ دو دو لوگ آپس میں وہ جو ایکٹیویٹی کر رہے ہیں, اور پھر آپ کوئی سیلف کانشیس نہیں ہو رہے کہ یو نو دیٹ ٹو واز
3: سم تھنگ ویری امپورٹنٹ. کہ آج جیسے میں آپ کو بڑی چھوٹی سی ایگزامپل دیتی ہوں, آج میری پریزنٹیشن تھی ایک, تو میں پریزنٹیشن میں نے کہا اچھا پریزنٹیشن ہے, اور اس میں صرف یہ تھا کہ میں نے انگلش میں جا کے بولنا تھا, آئی ڈنٹ پریپیئر اینی تھنگ کہ اچھا میں نے یہ کرنا ہے. آئی سو دا سلائڈز, آئی ریڈ دیم, اینڈ آئی واز لائک آئی کین ڈو اٹ, اینڈ دس از واٹ دس یونیورسٹی پرووائڈڈ می. آئی سے دیٹ ٹو مائی مدر کہ میں یہ یونیورسٹی میں آ کے اتنا زیادہ کر پائی ہوں,
1: کانفیڈنس بلڈ ہو گیا نا,
2: کیونکہ دیٹس ویری ری ایشورنگ. آئی ایم سو ہیپی ٹو ہیئر دس یو نو فرام یو گائز.
4: یونیورسٹی ہیز ہیلپڈ اس گیٹ آؤٹ آف دا کریمنگ فیز. ہم مطلب جب اسکول اور کالج سے آئے ہیں تو ہمارا ایک رٹا سسٹم چلتا تھا کہ رٹے کے تھرو ہی جانا ہے, لیکن اب جب ہم کلاس میں بیٹھتے ہیں تو اس میں ہم نے کریٹیویٹی بھی انوالو کرنی ہوتی ہے, کیونکہ آپ نے اپنا ان پٹ دینا ہے اور آؤٹ پٹ لینا ہے, ان پٹ آؤٹ پٹ کے سسٹم پہ سارا کچھ چل رہا ہوتا ہے, آپ کوسچن پوچھیں گے آنسر لیں گے اور اس طرح سے سارا چل رہا ہے. کریٹیویٹی آ رہی ہے, بیسیکلی وہ کریمنگ والا کنسپٹ ختم ہو گیا جو شروع سے چلتا آیا تھا, تو یہ ایک بہت اچھا فیکٹ.
1: ویل لسنرز, جیسے کہ آپ کو پتا ہے آپ سن رہے ہیں ایف ایم 92.6 یو سی پی کی دنیا, جہاں ہمارا آج شو ہو رہا ہے فیکلٹی آر پہ, اینڈ وی آر ٹاکنگ اباؤٹ بیونڈ دی کلاس رومز, ای ایل ٹی اینڈ ریسرچ. وی آر گوئنگ ٹو ہیو اے لٹل شارٹ میوزیکل بریک اینڈ ویل سی یو اگین.

0: Broadcasting from University Studios,
1: where knowledge is empowerment.
0: This is
2: 92.6.
3: Welcome back, dear listeners. You're tuned into FM 92.6 UCP Ki Dunya, where we're diving into the deep world of language and research, jisme hamare topic ka naam hai Beyond the Classroom, ELT and Research. Hamare saath hain Dr. Habib Ghazi, Ayman, Shamir. So, Dr. Saab, I have again a little question from you. I believe that you have a very vast research background and aapne kafi impact factor journals mein publish bhi kiya hua hai. To ye kis tarah se aapke teaching mein reflect hota hai?
4: Haan, ab ye ek, jaise hum pehle ELT ki baat kar rahe the, to ye usse bilkul different duniya hai.
3: Bilkul sir.
4: Jab aap koi aisa content jise academically jiska taluk research se ho, اور obviously اس کے بیک گراؤنڈ میں ٹیچنگ ہے, تو یہ ٹیچنگ مختلف ہے. یہ ٹیچنگ اس طرح مختلف ہے کہ لیٹ سپوز آپ جیسے بی ایس لیول پہ, یہ شامیر میرے ساتھ بیٹھا ہوا ہے, از مائی اسٹوڈنٹ, از اے سیون سیمسٹر اسٹوڈنٹ. تو آئی ٹیچ دس کلاس ریسرچ میتھڈالوجی, اور بھی کوئی بھی سبجیکٹ لے لیں, تو یہ عام طور پہ یہ کانٹینٹ آپ جنرلی ایک لیکچر موڈ میں دیتے ہیں, کیونکہ آپ لینگویج اسکلز نہیں امپارٹ کر رہے یہاں پہ, وہ ڈیولپ کرنے کی کوشش نہیں کر رہے ہیں. بٹ لائک ایٹ دا سیم ٹائم اٹ ڈزنٹ مین کہ آپ کی کلاس کمپلیٹلی ٹیچر سینٹرڈ ہو جائے. ہو بھی سکتی ہے, ہو جاتی بھی ہے, لیکن یہاں پہ آپ کی کچھ ایفرٹس چاہیے. یہ تو خیر لائک شامیر از ان اے بیٹر پوزیشن ٹو کمنٹ آن ویدر مائی کلاس از کمپلیٹلی لیکچر فوکس, ٹیچر سینٹرڈ اور اسٹوڈنٹ سینٹرڈ.
5: میں آپ کے ساتھ دیکھیے, ریسرچ از ناٹ جسٹ اے سبجیکٹ, اٹ ڈیفائنز یور پرسنالٹی اینڈ اٹ از دا آنسر ٹو اے لاٹ آف کوئسچنس. تو ایز آئی ایم دا اسٹوڈنٹ آف لینگویجز اینڈ لٹریچر, تو آئی ہیڈ اے لاٹ آف کوئسچنز ان مائی مائنڈ, سو ریسرچ ہیلپ می ریزالو دیٹ کوئسچن انڈر یور گائیڈنس.
4: تھینک یو. اب آپ کا سوال تھا کہ جو میری ریسرچ, جو پبلشڈ ریسرچ ہے, وہ کیسے ریفلیکٹ ہوتی ہے جو اسٹوڈنٹس کی ٹیچنگ کے حوالے سے. تو سب سے امپورٹنٹ بات تو یہ ہے کہ جو ہائر ایجوکیشن کے اندر جو اسٹڈیز ہیں, اس میں ریسرچ کے اوپر مین فوکس ہے. اب چونکہ میں ایک انٹرنیشنلی پبلشڈ آتھر ہوں, تو میں وہی اسپرٹ اور وہی اسکلس جو میں نے اوور دا ایئرز ایکوائر کی ہیں, وہ اسٹوڈنٹس میں میں انسٹال کرنے کی کوشش کرتا ہوں. ناٹ اونلی ایٹ, بیکاز آئی ایم ٹیچنگ ایٹ پی ایچ ڈی لیول 2, سو وہ جو ریسرچ اسکلس ہیں ان کے اوپر فوکس رکھتے ہیں, اور وہ اسٹوڈنٹس میں انہیں انکلکیٹ کرنے کی کوشش کرتے ہیں. اب اس کے ظاہر ہے آف کورس وین وی ڈو دیٹ, تو اس کا کوئی میجرنگ کرائٹیریا بھی ہوگا. تو ہمارے بہت سارے جو اسٹوڈنٹس ہیں جو ایم ایس لیول کے ہیں اور جو پی ایچ ڈی لیول کے ہیں, دے ہیو آلریڈی پبلشڈ ریسرچ آرٹیکلس ان امپیکٹ فیکٹر جرنل ایون بیفور کمپلیٹنگ دیئر اسٹڈیز. تو میں سمجھتا ہوں کہ یہ ایک کافی اسٹوڈنٹس کے حوالے سے یہ کافی ایک بڑی اچیومنٹ ہے.
5: سوری ٹو انٹرپٹ, آپ کی بات میں ایڈ آن کرنا چاہوں گا کہ ریسرچ از اے ویری امپورٹنٹ اینڈ وائٹل تھنگ ان آور لائف. جیسے ہم کیا نام ہے, اگر ٹیچنگ کی جاب کے لیے آپٹ کر رہے ہیں, تو ادھر بھی دے آسک فار یور ریسرچ ورکس, ٹھیک ہے, تو وہی پریفر کیا جائے گا جس کا ریسرچ ورک زیادہ اچھا ہوگا. اینڈ اف یو آر گوئنگ فار ابراڈ یونیورسٹیز, تو وہ بھی آپ کا ریسرچ ورک دیکھتے ہیں. تو اس کی بہت اہمیت ہے میرے خیال سے ریسرچ کی, آپ کی زندگی میں بھی, مسئلے حل کرنے میں بھی, اور آپ کی ایجوکیشن میں بھی.
4: بالکل. اور ایک اور چیز میں آپ کو بتاؤں شامیر, کہ ریسرچ کی ادر وائز لائف میں بھی, یعنی اس کو آپ کسی آئسولیشن میں نہیں دیکھ سکتے. یعنی کم سے کم میں ان چیزوں کو, خواہ وہ ریسرچ کا اسپیکٹ ہو, ٹیچنگ کا اسپیکٹ ہو, یا باقی جیسے آپ کی لائف ہے, تو ان ساری چیزوں کو میں ایک یونٹی میں دیکھتا ہوں.
5: بالکل.
4: ان کو آئسولیشن میں نہیں دیکھتا. فار ایگزامپل, اگر میں آپ کو ریسرچ پڑھا رہا ہوں,
5: جی جی,
4: تو اب ہمارا ایک بہت سبسٹینشل جو کانٹینٹ ہے وہ ریسرچ ایتھکس پہ ہے.
5: بالکل.
4: تو ایتھکس سے مراد,
5: یعنی ایتھکس میں ہم نے پڑھا تھا وٹ از رانگ اینڈ وٹ از دا رائٹ وے ٹو ڈو تھنگس. جیسے اگر آپ کوئی سیمپلس لے رہے ہیں, سبجیکٹس ہیں, تو ان سے آپ نے کنسینٹ لازمی لینا ہے. تو اس طرح سے مزید کافی ایتھکس ہیں جو ریسرچ میں انوالوڈ ہوتے ہیں.
4: اس سے ہٹ کے بھی صرف کنسینٹ کی بات نہیں ہے. فار ایگزامپل, یو آر ناؤ یو آر ٹرائنگ ٹو create some potential research questions.
5: Yeah.
4: तो जब आप research questions को आप क्रिएट करें तो उसमें भी आपकी ethical considerations को प्रायोरिटाइज किया हो कि हम कोई ऐसा aspect तो life में नहीं investigate करना चाह रहे लोगों के बारे में जो के किसी vulnerable community के हवाले से harmful हो,
5: जो किसी के sentiments hurt करे,
4: sentiments को hurt करे,
5: बिल्कुल, बिल्कुल.
4: और इसी तरह जैसे जो एक marginalized communities हैं, उनको further marginalized कर दिया जाए,
5: या हम किसी के साथ personal तो नहीं हो रहे, जो samples हम लेके जा रहे हैं, या हम जो surveys कर रहे हैं, उसमें बहुत ज़्यादा personal questions तो नहीं है बंदे से,
4: exactly.
5: आपके relevant to the research topic questions होने चाहिए, ये भी ethical considerations में आता है.
4: So ethics, research, life. तो ये एक यूनिट के तौर पे इनको इनको देखना.
3: राइट. तो सर ये तो था आपकी क्लास में आप किस तरह से रिसर्च पढ़ाते हैं. शामिर अपना एक्सपीरियंस शेयर कर रहा था कि हाउ ही हैज़ बीन द पार्ट ऑफ दीज क्लासेस. सर मैं आपसे ये पूछना चाह रही थी कि ओवरऑल इंग्लिश डिपार्टमेंट में रिसर्च का क्या सिनारियो होता है, लाइक हाउ यू गाइस टीच इट एंड हाउ यू टेक इट इन द एंटायर डिपार्टमेंट.
4: इट्स अ वेरी गुड क्वेश्चन. बहुत वाइब्रेंट रिसर्च कल्चर है इंग्लिश डिपार्टमेंट में. और हमारे बहुत सारे जो प्रोफेसर हजरात हैं, इट्स नॉट जस्ट मी लाइक हु हैज पब्लिश्ड एक्सटेंसिवली इन इम्पैक्ट फैक्टर जर्नल्स, देर आर बेटर रिसर्चर्स देन आई एम एंड लाइक मैनी ऑफ देम हैव पब्लिश्ड इन इम्पैक्ट फैक्टर जर्नल्स. और वो वही रिसर्च कल्चर जैसे कि मैंने पहले बात की थी अपने हवाले से, वो भी बड़ा स्ट्रांगली इनकलकेट करने की कोशिश करते हैं स्टूडेंट्स के अंदर. और हमारे जो ग्रेजुएट लेवल स्टूडेंट्स हैं जैसे एमएस वाले हैं या पीएचडी वाले हैं, वो उनके साथ को ऑथरिंग हो रही है. तो एंड लाइक मैनी ऑफ देम, मैनी ऑफ आर स्टूडेंट्स करेंटली एनरोल्ड इन एमएस एंड पीएचडी क्लासेस हैव ऑलरेडी पब्लिश्ड इन इम्पैक्ट फैक्टर जर्नल्स.
3: बहुत बड़ी अपॉर्चुनिटी है ये, नो डाउट.
4: और अब शामिर है जैसे, ये तो अंडरग्रेड स्टूडेंट है, इनके हाँ भी हम जो है ना एक टर्म पेपर के ऊपर हम बहुत इंसिस्ट करते हैं. और जैसे इस क्लास में इट्स अ ह्यूज क्लास लाइक सम 47 स्टूडेंट्स, तो इनमें से कई बच्चों ने दे आर मोर देन हाफ वे थ्रू देयर रिसर्च आर्टिकल्स.
5: जी ये चीज़ भी एक मुझे बहुत अच्छी लगी थी कि इंस्टेड ऑफ प्रेजेंटेशंस जो कि हम मतलब स्लाइड रीडिंग भी कर देते हैं अक्सर या क्रैमिंग भी हो जाती है, उसकी जगह वी आर डूइंग एक्चुअली द प्रैक्टिकल वर्क. हम रिसर्च कर रहे हैं जिसका मेन फ्यूचर फायदा भी होगा, वी विल नो हाउ टू डू द थिंग्स इन दैट वे. और अगर मैं इसमें क्लास इन्वायरमेंट की बात ऐड कर दूं तो क्लास इन्वायरमेंट मेरे ख्याल से बहुत फ्रेंडली और कोऑपरेटिव होता है. जैसे आप हमेशा हमें क्या नाम है क्वेश्चंस पे अप्रिशिएट करते हैं और आप खुद इंगेज करते हैं कि मेरे से क्वेश्चन करें, आप इस चीज़ पे खुश भी होते हैं बाकायदा नज़र आता है. तो ये सारी चीज़ें हमारी मोटिवेशन भी इससे आती है कि आप इंकरेज भी कर रहे हैं हमें क्वेश्चंस वगैरह करने के लिए. और आपकी असिस्टेंस दैट यू ऑफर्ड अस कि आप किसी भी वक्त मेरे ऑफिस में विजिट कर सकते हैं अदर देन द क्लास, आपको कोई कंसर्न हो, आपको कोई क्वेरी हो, तो आप मेरे पास आके उस पर गाइडलाइंस ले सकते हैं. तो दैट इज अ वेरी गुड थिंग
4: एंड आई एम श्योर लाइक मेनी अदर टीचर्स आर डूइंग द सेम. तो ये इससे हम ओवरऑल जो है ना जो यूसीपी में एक जनरली एक रिसर्च के हवाले से जो एक एम्फेसिस है, हम उसके साथ भी डिपार्टमेंट को अलाइन करवाते हैं.
3: Say righto, sir. So as we wrap up today's insightful discussion on Beyond Classroom and ELT research, we hope that this session has sparked new ideas and perspective on how language teaching research that can extend beyond the traditional setting. मतलब काफी कुछ हमने आज जाना कि foreign में किस तरह से पढ़ाया जाता है, हम किस तरह से इसको लेके चल रहे हैं. तो I hope it was very interesting. Well, a big thank you to our esteemed guests and enthusiastic listeners as well for being a part of this engaging conversation. So please stay curious, keep exploring, continue pushing the boundaries of learning until next time. Because we have already been doing shows aur hum inshallah next time aapke paas ek aur new topic ke saath, kuch aur new ideas ke saath aayenge. So this is your host Nayab Afzal. Keep tuning in for more inspiration and more discussions. Take care and goodbye.